ala al-habib sallallahu ta'ala ala muhammad सल्लल्लाहु अलैहि वसल्लम। प्यारे प्यारे मीठे मीठे इस्लामी भाइयों, ये सब ईमान की पुख्तगी पर मुनहसर है। आपने इन बुज़ुर्ग रहमतुल्लाहि तआला के ईमान की पुख्तगी मुलाहज़ा फरमाई है, जबकि हमारी हालत ये है कि हम अल्हम्दुलिल्लाह मोमिन तो हैं, लेकिन हमारी तवज्जो ज़ाहिरी असबाब की तरफ ज़्यादा होती है। अल्लाह पाक हमारा ईमान भी पुख्ता फरमाए, आमीन बिजाही खातम नबीहीन। हज़रत इब्राहीम खलीलुल्लाह अलैहि सलातु सलाम ने समंदर के किनारे एक लाश देखी। सूरत हाल ये थी कि जब पानी आता तो इस वक्त मछलियां आ जाती और इस लाश को खाती, जब पानी उतर जाता तो दरिंदे इस लाश को खाते, और जब दरिंदे खाकर चले जाते तो परिंदे नोचने चौंचे मार कर खाते। ये मंजर देखकर हज़रत इब्राहीम अलैहि सलातु व सलाम ने अल्लाह पाक की बारगाह में अर्ज़ की, ए अल्लाह, बेशक तू कादिर है और मुझे यकीन है कि तू मरने के बाद दोबारा जिंदा फरमाएगा, लेकिन मुझे तजस्सुस हो रहा है कि काश मैं ये मंजर अपनी आँखों से देखूँ। तू क़यामत के दिन किस तरह इन इंसानों को इकट्ठा करेगा जिनके जिस्म से कुछ हिस्से मछलियों के पेट में, कुछ दरिंदों के पेट में और कुछ परिंदों के बूटों में चले गए हैं। अल्लाह पाक ने हुक्म दिया, इब्राहिम तुम चार परिंदे पालो और इनको खूब मानूस कर लो, जब अच्छी तरह मानूस हो जाएं तो इनको ज़बह कर दो। ज़बह करने के बाद इन उनके सर अपने पास रख लो और गोश्त का कीमा बना लो, उसे इर्द गिर्द के मुख्तलिफ पहाड़ों पर थोड़ा थोड़ा रख कर आओ और इनको पुकारो, फिर हम तुम्हें अपनी कुदरत का करिश्मा दिखाएंगे। हज़रत इब्राहिम अलैहि सलातु सलाम ने बहुकम खुदाबंदी चार परिंदे, मोर, मुर्ग, कबूतर और गिद्ध पाले। जब वो अच्छी तरह मानूस हो गए तो आपने इन चारों को ज़बह करके उनके सर अपने पास रख लिए और गोश्त का कीमा बनाने के बाद मुख्तलिफ पहाड़ों पर थोड़ा थोड़ा रख दिया। इसके बाद आप अलैहि सलाम ने इनको पुकारा कि अल्लाह पाक के हुक्म से मेरे पास आओ। आपके पुकारते ही चारों परिंदों का कीमा इकट्ठा होना शुरू हो गया, हड्डियां एक दूसरे से जुड़ने लगीं और देखते ही देखते चारों परिंदे तैयार हो गए। फिर वो चारों दौड़ते हुए आए, अपने अपने सरों को लेकर साथ अपने अपने सरों के साथ आकर जुड़ गए। हज़रत इब्राहिम खलीलुल्लाह अलैहिस्सलाम ने जब ये रूह परवर मंज़र देखा तो आपके दिल को इत्मीनान और करार हासिल हो गया। इस पूरे मज़मून को अल्लाह पाक ने पारा नंबर तीसरा सूरह बकरा आयत नंबर 260 में इस तरह बयान फरमाया है, बिस्मिल्लाहिर्रहमानिर्रहीम, वइद क़ाल इब्राहीम रब्बी अरिनी कैफ तुहयिल मौता क़ाल अवलम तुमिन क़ाल बला वलाकिन लियतमइन क़ल्बी قال فخذ أربعة من الطير فصرهن إليك ثم اجعل على كل جبل منهن جزءا ثم ادعهن يأتينك سعيا واعلم أن الله عزيز حكيم। ترجمہ قرآن کنز الایمان। اور جب عرض کی ابراہیم نے, اے میرے رب مجھے دکھا دے تو کیوں کر مردے جلائے گا, فرمایا کیا تجھے یقین نہیں, عرض کی یقین کیوں نہیں, مگر یہ چاہتا ہوں کہ میرے دل کو قرار آ جائے, فرمائے تو اچھا چار پرندے لے کر اپنے ساتھ ہلا لے, پھر ان کا ایک ایک ٹکڑا ہر پہاڑ پر رکھ دے, پھر انہیں بلا وہ تیرے پاس چلے آئیں گے, پاؤں سے دوڑتے, اور جان رکھ اللہ غالب حکمت والا ہے۔ پیارے پیارے میٹھے میٹھے اسلامی بھائیوں, دیکھا آپ نے اللہ پاک نے حضرت ابراہیم علیہ السلام کو اپنی قدرت کا کیسا عظیم الشان نظارہ دکھایا۔ بے شک اللہ پاک کی قدرت کامل ہے, وہ جو چاہے کر سکتا ہے اور وہ ہر شے پر قدرت رکھنے والا ہے۔ حضرت ابراہیم علیہ السلام نے جن چار پرندوں کو ذبح کیا, ان چاروں میں ایک بڑی خصلت پائی جاتی ہے۔ مثلا مور بڑا حسین پرندہ خوبصورت ہے, اس کے پر بہت خوبصورت ہوتے ہیں اور شاید پرندوں میں سب سے زیادہ حسین بھی یہی ہے, لیکن اس میں ایک بری خصلت پائی جاتی ہے کہ اسے اپنے حسن و جمال پر بڑا گھمنڈ ہے, یعنی غرور ہے۔ اللہ پاک نے اس کا گھمنڈ توڑنے کے لیے اس کے پاؤں بدصورت بنائے۔ جب یہ موج مستی میں آ کر ناچتا ہے اور خود کو بڑا حسین گمان کرتا ہے, لیکن جیسے ہی اس کی نظر اپنے پاؤں پر پڑتی ہے تو حسن کا سارا نشہ اتر جاتا ہے اور اس کی آنکھوں سے آنسو ٹپکتے لگ جاتے ہیں۔ گدھ بالکل بدنام پرندہ ہے, ہر مردہ کھا جاتا ہے۔ اس کی بڑی بری خصلت یہ ہے کہ اس میں حرص و طمع کوٹ کوٹ کر بھرا ہوا ہوتا ہے۔ مرغ